فيلم علي بابا اند 40 ثيفز يعني علي بابا و 40 شوم. इसकी कहानी बहुत अच्छी है, गीत सुनिए.